0: आप सुन रहे हैं रेडियो मन 88.4 करक, जहां मौसीकी मालूमात, इस्लामिक प्रोग्राम और एंटरटेनमेंट शो हमेशा आपके साथ रहते हैं। रेडियो मन 88.4 करक, आपकी आवाज, आपका एहसास।
1: कल की यादें, आज के लम्हे और आने वाले कल की उम्मीद, सबको जोड़ी एक आवाज, रेडियो अमन 88.4 तरफ हर वक्त आपके साथ।
2: It's 8 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
0: دختر رنگین خوشحالی رور رسیده مینا مسکا او خوشحاله شبه در تواڑو زیم انجینئر مسعود زمان طرفنا اور اشما کسمیٹک پاکستان پورا ٹیم نا طرفنا ریڈیو امن 88.4 کریکٹول گل گل لسنر تا دہا تختر غٹ خوشحال جانے دیر دیر مبارک شاہ

0: रेडियो मनाटा से शायद चार खर के तमाम सुनने वालों को आज रास खेकी की तरफ से बड़ी ईद की बड़ी खुशियाँ बहुत बहुत मुबारक हो।
1: त्योहार है खुशियों का है त्योहार।
2: دادے عید خوشحالی مینے اور ولی ورزدہ دادے چیو زائی خوشحالی وکڑو او دخپل جوان ہر شبا دخندا پگلون خل کرو ریڈیو آمن 88.4 کرکتا سو طولو تا دزر لطلا دا عید مبارکی وی عید دے مبارک شا خوشحالی دے سلامت شا ریڈیو آمن 88.4 کرکتا سو دزرون

0: विराम दर सरकोमा द्रिव नवाला सल्लोरो बजो पोरी और उसके बाद इंशाल्लाह बिया बजम चे पक्का हलाड़ा नुबिया बे इंशाल्लाह सबा मिलावी गो अस्सलाम वालेकुम हेलो अस्सलाम वालेकुम सो खबर कवे बबो दकम सेना
1: भाई
0: आयशा खबर आयशा सिंह तबियत दिखदे बराबर ही खदे छे का लोकड़ो तश मैसेजू ना कवे आयशा कोट कश्मीर आयशा कोट कश्मीर आयशा खोर अख्तर दे मुबारक शाह कुर्बानी दे मुबारक शाह लो अख्तर दे मुबारक शाह
1: भाई दे रवाना ना भाई तारी मुबारक
0: शी आओ गोश दी उखोड़ लोग ना
1: जी भाई
0: कुर्बानी मोकड़े वा
1: जी भाई कड़े वा
0: माशाल्लाह टू लोग कालरानो के तत्ता कड़ाई खा तू आया वोली
1: वोली भाई
0: आसे आसे आसे हाँ आसे बस तकड़ा जगह ना सोना ना मेम तपो सुकड़ो चाम गोश ना उखोड़ ले सरा दा कादर मामा और माशाल्लाह ता गोश उखोड़ लो जमुंग पशांत है बस ता जमुंग पशांत है तकड़ाई
1: जी भाई मुस्ता से वाले तकड़ाई
0: खल को लदे ओले गल से खपल खपलवानो लगा ना
1: जी भाई होंड गरीबानानो तम ओले गलो
0: माशाल्लाह वेरी गुड आयशा उदारा तू आएगा ना
1: जी भाई
0: चे सो कपड़े सुमर सुटू ना दिया अगस्ती दिलो अख्तर तजान दपारा वेरी गुड उधर इशमा दे कम प्रोडक्ट राहुख दी ब्लीच स्किन पॉलिश अर्जेंट फेशियल
1: जी भाई स्किन पॉलिश मेरा
0: वक्त कुल रिजल्ट है देखे ना
1: जी भाई
0: चे सोग दिम गोरा तारीफ कही के ना नदाब और थाने में चे गोखा में खोड़े ले दा खेस्तख कार मुर्तबे इशमा स्किन पॉलिश में इस्तेमाल करे सही दा ډېره مننه عائشہ خوشاله اوسې درې کاله راند را سره دي زر زر ورسره خبرې کوو بیا ستاسو میسیج د پروګرامې سره جوړم السلام علیکم وعلیکم السلام دعا ګوره بیګا چت د پاسه وي آواز دې سلو راتلو نن لاندې تاخانه کې آواز دې تیز دی اختر دې مبارک شه قرباني دې مبارک شه لوی اختر دې مبارک شه خوشاله اوسې څنګه گوش دې وخوړو کنه ماشاءاللہ بیگا سا
1: کلو
0: نہ یری دے نو دالا بلا چت دا کلو نہ یری گی نو تب بیا نور سے تور ہو کے
1: بھائی اگر تم راواز نہ کول اما لمی سپرے راوڑ مو پتی بوتو مان دے کو وتا ران بوتی خراب
0: کی خاصا ایدہ ٹھیک دا ڈیرہ من نہ اللہ دی خوشالہ کا دعا دعا ما سر مل گری وا ٹول دا دعا نہ اختر مبارک باد قبول کئی رازی یو کالر بل خلو السلام علیکم سائما احساس او آسما احساس کم یو احساس خورزی استاد مبارک شو ډیر لری ګوره ګوره پیسې مې در کولی گوش سره ها خورزی کنا او دار تو چې گوش دی خوړو کنا ماشاء اللہ ماشاء اللہ ٹولو تا ڈیر ڈیر مبارک وی قربانی او دا غلو اختر او دارا تو وایا کنا جیسا صفائی مفائی کوی غوخو لگوتی اوڑی کنا بس کٹ تا اوچتا خطلی جیسا خود پکینای ما اچھا نور خلق شتا ری تا کار نکوی سیدہ ٹک دا ڈیر مننا خوشالا و سیخالو یا خزشی سیدہ تھینک یو جی اللہ حافظ تاسو ته مبارک شي اخیری کالر زما د پروگرام راځي دې سره خبرې کو او دینه بعد ان شاء الله تاسو میسج شامل بس کالران دینور خپکی گنه السلام علیکم
2: وعلیکم السلام
0: وستړی مشي زما خوږی خوري گلشن د افغانستان اختر دې مبارک شه قربانی مبارک شه او امید در بلرم چې تاسو بم نن اختر وکنه
2: او اکرام بایدی منگم ننخته دیدی تا دی مبارک سی
0: او دارا تو وایا کنا چه ستا پا یادو که داستا پیلا اختر دی التا کنا مخ که دی کلا اختر تیر کرده در تا یاد چی افغانستان که
2: سی وڑو مدی رو وڑم نو مبرابرو مغا کم کراغلیو
0: ماشا
2: دو کالم افغانستان دی تیر کرده
0: بی آغا اختر در تا یاد چی
2: او را تا یاد چی
0: بلبلی چې تا ته خپل بچپن هم یاد شي د ماشوموالو خبرې هم درته یاد شي ماشاءالله ماشاءالله نو ها او یې خو انسان کنه او ماشوموالی خبرې هم درته یاد شي ما ماشاءالله نه نه ډیر تیز دی او هو ستا مازغه خو سوایه ما ماشاءالله جبه دیم تیزه ده خوله دیم تیزه ده او مازغه دیم تیز دی
2: جبه به مې ولې تیزه
0: وی کرم بای نو دا تیز ده نه یوازې زنه دا ټول خلک گوا دي ټول وي د گلشن جبه ماشاءالله وي ډیره تیز ده
2: ما چاته سویلې دي
0: چاته سویلې شین نو
2: ولی نشم ویلو
0: اینی اینی اینی دیتا وای

0: रेडियो मराठा 88.4 खर के तमाम सुनने वालों को आज रास खेकी की तरफ से बड़ी ईद की बड़ी खुशियाँ बहुत बहुत मुबारक हो।
1: त्योहार है खुशियों का है त्योहार।
2: السلام علیکم زم تاسو خپل رور لیاقت خان اختر د مینی رول ولای نوم دی د زماله طرف ریډیو امن 88.4 نیٹ ورک ټول اوریدونکو ته د غټ اختر ډیر خوشاله ډیر مبارک شه

0: It's 5 o'clock.
1: It's 5 o'clock.
0: Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.
2: Mubarak Eid Mubarak.
3: हवा को खुशबु मुबारक, फिजा को मौसम मुबारक, दिल को प्यार मुबारक और रेडियो मन 88.4 करके तमाम गुलगुल लिसनर को इंजीनियर मसूद की तरफ से ईद उल अज़हा की खुशियां बहुत बहुत मुबारक।
4: السلام علیکم زیما گل لالا تاسو ته دا ریډیو امن 88.4 کرک لا طرفه دا لوی اختر لوی خوشالۍ ډېرې ډېرې مبارک شه

age, or in small age, the hostel life is so nice. I am new tribal hostel for ICP school. Now it is closed. I will go to external hostel. वहाँ जबरदस्त योज जहाँ मना बिल्कुल द पेशावर से किम से बचे यानी मो मक्ष तो प्रोग्रामिंग आ रहे थे वो बस जो सबक कितना है वो देने लगा तो किम प्रोग्रामिंग दी अगर ना मिश्री दी यो जहाँ मना दी किस शुक्रिया दी कि और इसी दस्तल चुटी दी उगुरी चला से यो बाल की मो दस्तल दे आगे तो उड़ी ची मना ना बच्चे क्यों चला मिली भाई आप गोल तो स्पेशल इधर मुआ रखी वर करवाते तो चप्पल बिल्कुल वर्तवर सला और दिसर सला बिल्कुल चप्पल लेवल में से शामिल वो Again, the order can dedicate Ansha and Fatma Zerisane Jisade Dakhpale Do the Yo Arman Purana Show Pazda Keme Danana Har Arman Nimkade Khari او دستا عمر چې کمی زما عمر دستا شي تاله چې راځي هغه مرګی دې مله راشي وا زبردست جهان مله بهدا مرنا چې ایم صد الله بیٹھانی ریډی بھائی میری طرف سے آپ کو اور آپ کے لسنر کو عید مبارک دې ستا مله بهدا مرنا اگین داوڑ جل کے رشی خان تا ڈالے زما دې دوار سترګه تورې اچھا زما دوار سترګه تورې ټکور لوانے درپسې شما زبردست یو جہان ورنا اگین دے بالکل دغه مسجد دوباره کړه به دا مرنا بچے جی ز سومبلیا کال پکال سے می دے ز درگیر چ خفانہ ش چایدو دیر جو تمنا یو جہان ورنا به دا مرنا بچے اگین سدلا بیٹھانی می دی بھائی عثمان امین الفت شاہد اللہ او ملک خان شریف اللہ تسلیم خان تا تا ٹول لسن تا سپیشل سلام ایدو مرکی وائی دیر جو تمنا بے حد مرنا وہ دیسر سر بالکل سعید اچھا سکھ مبائی یو جہان مرنا پرگرام سے مزکل بے حد مرنا وچے میں کیوں ٹرش خانے میں دی بھائی اپا گول دے پر ڈالی بھی اپا گول دا سے یونیورسٹی دو چھ مجھ یہ آورو چپل بارون اور بندے کی جی نیا بار میں تہاں